0: Banana.
1: रेडियो अमन करक आपको दे रहा है एक खुशखबरी। अब आप अपने दिल की आवाज रेडियो अमन करक के साथ मैसेज के जरिए भी शेयर कर सकते हैं। अब आप हर प्रोग्राम में फॉर्मेट के मुताबिक अपनी फरमाइशों और चाहतों का इजहार मैसेज के जरिए कर सकते हैं। मैसेज करने का तरीका बहुत ही आसान है। अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, वहां पर टाइप करें RAK, फिर थोड़ी सी जगह छोड़कर अपना नाम लिखें, फिर अपने इलाके का नाम और अपना पैगाम लिखकर हमें 8583 यानी 8583 पर भेजें। आपका मैसेज हमारे प्रोग्राम की रौनक।
2: हर जन आवाज रेडियो मन आवाज रेडियो मन 88.4 नेटवर्क मंगरूस तासुल पारा दगशान मलमती पर भ्रमणा चेतस तासो होहेगी हर लम्हा हर जय हर वक्त मंगस दस सरयू रेडियो मन 88.4 करक आवाज दस तासो आवाज जवान रंग अमन अमन।
3: खबर को द लोबुद मैदान भी या द पार्लियमान मसलक इलाकाई भी या कानी खबर को स्तासु भी या स्तासु द चापेरियाल रसूबा स्तासु गक द वागदार नतर बादारा नो तरला सकोली शे तासु मौजुआती इल्मी और सेंसी मालूमात پا اخبار نڑے کی دا خپل کوربا احمد زار سرا صرف اور صرف پا امن ریڈیو نیٹورک امن ریڈیو نیٹورک جوان رنگ او امن خبر کو دا لوب د میدان وی یا دا پارلیمان مسلک علاقائی وی یا قامی خبر اک استاسو وی یا استاسو د چاپریال رسوبا استاسو غد دا واگدار نتر بادارا نو تر لاس کول شی تاسو موضوعاتی علمی او سینسی معلومات پا اخبار نڑے کی دا خپل کوربا احمد زار سرا صرف اور صرف پا امن ریڈیو نیٹورک
2: امن ریڈیو نیٹورک جوان رنگ او امن

0: ओके जी, गुरु जी दकाल पलिके बांध रा सर बल सूख दी यो कालर दो बवाखलु हो इन बाद बिया मैसेज गुरु जी द मैसेज पलिके बांध वाला तो चा जी कम देनो जवाब टिकड़े भी आओ चा वजी कम देनो गलत कड़े भी गुरु जी दकाल पलिके बांध वा सर सूख दिया उदे कम से ने अस्सलाम वालेकुम
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: کولا باجی استڑی مشی پخیر راغلی سنگئی خی کور والا لالا ماما سنگے خیر
1: الحمدللہ جز زیتا سنگڑو پتہ
0: من نے چن تکلی ہے بس دغه رالو کنا کولا باجو پدی پدی ہلاک کیو او خدا یا پاک اس بنیت شوندا بنیت ولی ما
1: خان
0: سما چم سکرنگ نہ اچھتے کا نخ کلا باجی نو بیا زتا سی کار کوم چې غل بی خی چې کم دین او بس کال ولا زنه یاس کوم چې غبیا گیلی کین زو تم ته چې نه یاس کی ملګرته سره چې ضرورت ته سره چې ضرورت ځانم ناراضه ما او تبیا کالم نه یاس کی
1: I was going to be able to

0: आप सुन रहे हैं रेडियो 88.4 करक, जहां मौसीकी मालूमात, इस्लामिक प्रोग्राम और एंटरटेनमेंट शो हमेशा आपके साथ रहते हैं। रेडियो 88.4 करक, आपकी आवाज, आपका एहसास।
1: द करक अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पाखपल खार करक के द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़न बीमारी गुर्दो की कहानी त्रिख की कहानी बियौलादी बवासीर मैदी जख्म ब्लड प्रेशर लुगन लगे दिल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जुड़न बीमारी او د زنانو نارینو نور پټ او خکاره بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه باچا صاحب نه کولی شي. څوک چې ڈی چمیس، بی چمیس، آر چمپی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو لپاره په دې نمبر رابطه وکړئ: 0331-32-55-340. پتا یاد ساتے، پشاور ہیلتھ میڈیکل سینٹر، ملک سنجیت مخامخ، سیوک پلازا، جیل چوک، کھرک.